0: It's 9 a.m. This time check is brought to you by
1: Bank Al Habib. Rishta Bharose Ka.
2: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
3: मोको डेंडला प्रोजेक्ट फ्रीडम के रोकण ते मुत्तफिक थियासी सदर ट्रंप सिफारत मसलो गालिन वसीले हल करण चाहे थो। वफाकी घरू वजीर मोहसिन नकवी जी ईरानी सदर मसूद पेजिश्कियान स्पीकर बाकर कालीबाब से मुलाकात बतरफी लागापन इलाकई सूरत हाल गडल तावन के हथी डण से तफसीली गाल बोलती ईरानी क्यादत पारा जंग के खात्मे लाए पाकिस्तान की कोशिशों की वाखाण सदर मसूद पेजिश्कियान जंग बंदी लाए वजीर आजम शहबाज शरीफ ए फील्ड मार्शल आसिफ मुनी की कोशिशों की वाखाण कई मसूद पेजिश्कियान जो चवण हो तो जंगी सूरत हाल बावजूद ईरान ए पाकिस्तान में लागापा मजबूत थी रहा है बिन्हीं मुल्क विच में इक्तसादी व्यापारी साइंसी सकाफती इलाकई तावन के वधीक मुस्तकम करे सके तो घर वजीर मोहसिन नकवी जो चवण हो तो तेहरान इस्लामाबाद विच में लागापन के वधीक मजबूत करण की जरूरत है बिन्हीं मुल्क विच में तारीखी सकाफती आवाम से लागापा है पाकिस्तानी आवाम ईरानी कौम लाए दिल के गहराइन से प्यार एहतराम रखे तो बाकर कालीबाब जो चवण हो तो ताजन वाकन में जाहिर थिए तो खिते में अमरीकी मौजूदगी सिक्योरिटी के फुकदान सबब है अमरीकी सदर डोनाल्ड ट्रंप एक भेरों बीहर खबरदार कहते है तो ईरान जल्द का जल्द जंगबंदी कर वे तो उनके हक में बेहतर थी जर जल्द अमन मुहिदो तय न थो तो ईरान के तमाम दुखे वक्त के मुंह दियण पवो जो उनके वेझो पोची चुको है अमरीकी अखबार न्यूयॉर्क टाइम्स दावा कई है तो अमरीका इसराइल के ईंदर हफ्ते ईरान से हमले की तैयारी मुकम्मल कर वरती हमला ईंदड़ हफ्ते बीहर शुरू थी सकता अमरीकी अखबार मूजिब विच ओभर के बिन आला अहदेदारन इसराइल अमरीका मुख्तलिफ अस्करी ऑप्शन से गौर कर रहा है जिनमें ईरान के फौजी बुनियादी ढांचे से वही बमबारी नार फार्स में वाकई ईरान के अहम तेल बरामदी मरकज खार्ज आइलैंड के कब्जे ईरानी सरजमीन से कमांडोज लाए मलबे हेठा दबियल एटमी मवाद के कब्जे में वठण शामिल है लगे तो अमरीका इसराइल गलतियों में सबक न सीखो है रूस पारा ईरान से वीर हमलन वाली खबर से रद्द अमल गडल कौमन के मुआशी समाजी काउंसिल के इजलास दौरान रूसी नुमाइंदे तो लगे तो अमरीका इसराइल माजी की गलतियों में न सीखो है पाकिस्तान की खिते में इस्तकाम लाए कोशिशों की अहमियत वधी वही अमरीका दहशतगर्दी खिलाफ कोशिशों में पाकिस्तान के अहम ए मरकजी हिस्सेदार करार दे छो अमरीकी सेंट्रल कमांड के सरबराह एडमिरल ब्रेड कूपर है तो पाकिस्तान दहशतगर्दी के खात्मे लाए एतमाद जोगो हिस्सेदार है अमरीका के सेंट कमेटी के ब्रीफिंग दींदे सेंटकाम सरबराह तो पाकिस्तान से मजबूत फौजी हिस्सेदारी सबब दहशतगर्द खिलाफ वही कामयाबी मिली गडल कामयाबी पाकिस्तान अमरीका के पुरानी दोस्ती गडल अजम की सीधी रीत अकासी कन थी दहशतगर्द वन सरगर्मियों इलाकई सिक्योरिटी खतरन सबब अफगानिस्तान वॉशिंगटन के ध्यान जो महवर है तवानाई के सप्लाई बाबत रुकावट की सूरत हाल बरकरार रही तो मुआशी तरक्की मुतासर थी वे पैमाने से डिगे मुद्दे लाए मुआशी दुख्याई पैदा थन्द गैरल कौम के मुआशी ए समाजी काउंसिल के इजलास दौरान पाकिस्तानी नुमाइंदे आसिम इफ्तखार अहमद है हाणोके आलमी तवानाई ए सप्लाई में ईंद रुकावटन का असर दुनिया के हर खिते मैशियत में महसूस क्या पा वन बारण जो कीमतू 2025 के सरासरी भेट में बीण का वधीक 3,20,00,000 मानू गुर्बत में वजण जो खतरो पैदा थी वो है ओला एशिया जा मुल्क इन बोहरान में सीधी रीत शामिल रहन पर असर बर्दाश्त कर रहा है तकरार सबब सब का वधीक मुतासिर मुल्क में पाकिस्तान में शामिल है भारत पारा पानी के सियासी हथियार तौर इस्तेमाल करण वाली कोशिशों के आलमी सालसी अदालत रद्द कंदे पाकिस्तानी मौकफ की हिमायत में फैसलो दई छो सिंतास मुआदे बाबत सिफारती कानूनी इखलाकी सतह से भारत मुकम्मल तौर नाकाम फैसले में जाना वह सिंतास मुआदो आलमी बैंक की जमानत तहत आलमी कायम मुआदो है भारत पान मुरादो सिंतास मुआदो मुअतल नथो कर सके भारत के आबी वसीलन बाबत ऑपरेशनल डेटा पाकिस्तान के फराहम करनी पवंदी भारत पारा मुआदो मुअतल करण गैर इखलाकी गैर कानूनी है पाकिस्तान दखण एशिया की तारीख ए नक्शे त न खत्म थो हिस्सों है। भारतीय आर्मी चीफ जो चिड़ डियारींदड़ बयान जाहिर करे तो भारतीय क्यादत पाकिस्तान के वजूद वाले तस्वर के कबूल नहीं कर सके। ISPR जो भारतीय आर्मी चीफ के हाणोके इंटरव्यू में बयान ते रद्द अमल। ISPR मूजिब भारत के पाकिस्तान की अहमियत तस्लीम कंदे पुरमन गडल बका जो रस्तो इख्तियार करणो पवंदो। हक की जंग दौरान भारत की मायूसी समूरी दुनिया में वाकई थी। पाकिस्तान पैर ही आलमी सतह से अहम मुल्क एक तस्लीम थियल एटमी ताकत है। जिम्मेवार एटमी रियासतों सहफ ए स्ट्रेटेजिक संजीदगी जो मुजाहरों कन थी। भारतीय क्यादत दखण एशिया के एक बे बोहरान या जंग तरफ धिकण का पासो करें। जुलहज जो चंड नजर अची वो। पाकिस्तान में ईद उल अज़हा 27 मई से थी। मरकजी चंड डिसणी कमेटी के चंड नजर अचण जो शाहिदू मिलियो। मरकजी चंड डिसणी कमेटी के चेयरमैन मौलाना अब्दुल खबीर आजाद प्रेस कॉन्फ्रेंस कंदे ऐलान कर तो जुलहज जो चंड नजर अची वो है। पाकिस्तान में ईद 27 मई अरबा से थी। ग्रैंड डेमोक्रेटिक अलायंस जो पीर पागारी की सदारत हेठ अहम मुशावरती इजलास। मुल्की सियासी सूरत हाल से गाल बोल करण समेत सिंध पब्लिक सर्विस कमीशन में मेरिट की लताड़ खिलाफ आवाज उठाए वो। अगवाण तो मंशियात सबब नौजवान नसल तबाह थी रो है। इख्तियार हेठी सतह ती मुंतकिल न थन करे आवाम बुनियादी सहूलत का महरूम है। इजलास में SUP सदर सैयद जैन शाह अयाद लतीफ अली जो सदरुद्दीन शाह राशिद शाह गुलाम मुर्तदा जतोई मौजम अब्बासी ए बिया शरीक। नवाबशाह में बदअमनी महंगाई मंशियात ए तालीमी इदारन में न्याणन के हिस्सा खिलाफ जस्कब चेयरमैन सरान खान कुरैशी की अगवाणी में रैली। अगवाणन तालीमी इदारन में न्याणन के हिस्सा अफसोसनाक अमल है। हुकूमत आवाम के बुनियादी सहूलतों फराहम करण में नाकाम थी चुकी है। मंशियात जो कारोबार भी पुलिस की सरपरस्ती में हली रो है। सिंध जो वजूद बचाने लाइ रोडन से निकता आयू। सिंध में लाकानूनियत मंशियात कबायली झेड़न जो मुकम्मल खात्मो कर वे।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
4: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे। जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
1: बैंक अलबीब, रिश्ता भरोसे का।
5: बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं सैयद जियाउद्दीन शाह वल्द हजरत मौलाना सैयद हौसल महाब शाह साहब रहमतुल्लाह अलैह। हर शख्स ये चाहता है कि मेरा बच्चा माजूरी से बच जाए, इसी तरह दीगर तमाम ऐसे अमराज से कि जो इसके लिए नुकसानदेह हो। इसी तरह हिफाजती टीके और पोलियो के जो खतरात फैलाए जाएंगे। मेरी दरख्वास्त है तमाम वालदीन हजरात से कि इन लम्हात से फ़ायदा उठाए।
4: क्या देख रहे हो? ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनामात जीतने का मौका पाओगे। जैसे कि ग्रैंड प्राइज 600 सीसी कार, साथ ही मोटरसाइकिल्स, स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें। 578 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे?
1: बैंक अलबीब, रिश्ता भरोसे का।
6: हैरत अंगेज जदीद मशीन जरिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हाँ, हाणे अवां जे पंहिंजे शहर सकरन में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHMS सिंध RHMP पाकिस्तान जनरल फिज़िशियन माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश गुर्दे जी पथरी ऐं सोज पुराणी खंघ ज़ुकाम दिलि जी तकलीफ़ अधु मथे जो सूर अखियुनि जी ख़ारिश जोड़नि जो सूर बुखार کار بارن جو دیر سا ہلن فالج شوگر دماغی کمزوری خارش ناسور خونی بادی بواسیر انن سبن بیمارن جو کامیاب علاج کیو ویندو ہے ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب ٹائم روزانو صبح 9 بجے کا شام 6 بجے تائیں بروز جمعہ 12 بجے تائیں ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک اسٹیشن روڈ سکر ودھک مشورے رابطے کے لیے 0327-99-84-768
7: ملک میں گرمی کی شدید لہر جاری ہے جکا صحت لائے خطرناک تھی سکے تھی مہربانی کرے احتیاطی اپاؤ وٹھو بارن بزرگن ائی بیمار مانن جو خاص خیال رکھو دیہ جو تمام گرم وقت صبح 11 کا شام 4 بجے تائیں اس کا پاسو کریو گرمی کا بچاؤ تہاں جے احتیاط میں آہے پاجے ائی پاجے پیارن جی حفاظت کریو ائی بن کے بھی جان دیو ہی پیغام مسلم ہینڈز این ڈی او ائی سٹار نیٹ ورک جے تعاون سا عوام جے آگاہی جے لائے پیش کیو ویو
8: सकरण के हो तो आवाज भी सकरण की है
9: सुनते रहो GFM 90.8
10: نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وهو الذي خلق السماوات والارض بالحق اور وہ اللہ وہ ذات ہے جس نے آسمان و زمین کو حق کے ساتھ پیدا کیا یعنی بیکار اور بے مقصد نہیں پیدا کیا. آپ کو معلوم ہے نبی صلی اللہ علیہ وسلم جب تہجد کے وقت اٹھتے تھے تو سورۃ آل عمران کی آخری آیات پڑھتے اور اس میں کیا کہتے تھے، ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. اے اللہ یہ سارے زمین و آسمان کا کارخانہ، یہ سب کچھ بے مقصد نہیں، بیکار نہیں. آپ دیکھیں کہ اگر کوئی شخص ایک بہت بڑا گھر بنائے اور بنا کے چھوڑ دے اور اس میں نہ خود رہے نہ کسی کو رہنے دے، تو ایسی عمارت کے پاس سے گزرتے ہوئے آپ کیا کہیں گے، کون ہے ایسا بے سمجھ کہ جس نے اتنا پیسہ لگایا اور اب یہ کسی استعمال میں نہیں، بیکار پڑی. ہر بیکار پڑی چیز پر آپ افسوس کرتے ہیں نا. اب جس رب نے اتنی بڑی نیلی چھت بنائی اور اتنی خوبصورت زمین پھیلائی اور طرح طرح کی نعمتیں رکھی اور اس میں انسان کو بھیجا اور وہ اس نعمت سے فائدہ اٹھا رہا ہے، یہ سب کچھ ایسے ہی بس کھیل تماشے کے طور پر، اس کا کوئی مقصد نہیں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں، وما خلقنا السماء والارض وما بینہما لاعبین. ہم نے آسمان اور زمین اور جو کچھ ان دونوں کے درمیان ہے اس کو کھیلنے کے لیے نہیں بنایا، یہ سب کچھ کھیل تماشے کے لیے نہیں ہے، انٹرٹینمنٹ کے لیے نہیں ہے. انسان کے بارے میں فرمایا، افحسبتم انما خلقناکم عبثا وانکم الینا لا ترجعون. کیا تم سمجھتے ہو کہ ہم نے تم کو یوں ہی بیکار پیدا کر دیا، ایسے ہی بنا ڈالا، یہ کسی گڑیا کا کھیل تھا یا سمندر کے کنارے بیٹھے ہوئے بچوں کے ریت کے گھروندے تھے کہ وقتی طور پر انجوائمنٹ کے لیے بنائے اور ڈھا دیے؟ کیا زمین و آسمان کو بھی ایسے ہی بنا دیا گیا تھا کھیلنے کے لیے، یہ کھیل تماشے کے طور پر؟ نہیں. ما خلقت هذا باطلا، یہ سب کچھ باطل اور بیکار نہیں، اس سب کے پیچھے کوئی مقصد ہے. وهو الذي خلق السماوات والارض بالحق، اور وہ حق کیا ہے، وہ مقصد کیا ہے کہ مخلوق ان نعمتوں سے فائدہ اٹھا کر اپنے خالق کو پہچانے. وَيَوْمَ يَقُولُ كُن فَيَكُونَ، اور جس دن وہ کہے گا ہو جا اور وہ ہو جائے گا. کیا قیامت کا دن جب وہ کہے گا قائم ہو جائے تو وہ ہو جائے گا، یعنی اللہ نے زمین و آسمان جو پیدا کیے تو اس لیے نہیں کہ اس میں بیٹھ کے لوگ اسی کی نافرمانی کریں جس نے ان کو بنایا، اس نے اس لیے بنایا یہ سب کچھ کہ بنانے والے کو یاد رکھا جائے، اس کا شکر ادا کیا جائے جس نے یہ سب کچھ پیدا کیا. اور دنیا کا یہ سارا نظام ایک عارضی نظام ہے، جس طرح کن کہہ کے اس نے اس کو پیدا کیا تھا ایسے ہی کن کہہ کے اس سب کو ختم کر دے گا. کن فیکون، قوله الحق، اسی کی بات سچی ہے. ولہ الملک یوم ینفخ فی الصور، اور اسی کی بادشاہت ہوگی جس دن سور میں پھونک ماری جائے گی، یہ نفخہ فضا ہوگی. حدیث میں آتا ہے کہ اسرافیل علیہ السلام سور کو منہ میں لیے ہوئے پیشانی جھکائے حکم الہی کے منتظر کھڑے ہیں. سور کیا چیز ہے؟ سور سے مراد بگل ہے. بگل اسرافیل اسے اپنے منہ میں لیے ہوئے ہیں، سر جھکائے حکم الہی کے منتظر ہیں، کان لگائے ہیں. کس وقت کن ہوتا ہے اور وہ بگل بجا دیں اور سب کچھ ختم ہو کے رہ جائے، اس وقت وہ پھونک ماریں گے. جیسے پھونک مارنے سے آواز نکلتی ہے نا مختلف انسٹرومنٹ سے، تو ایسے ہی اسرافیل علیہ السلام کی پھونک سے سب کچھ ختم ہو جائے گا. عالم الغیب والشہادہ، وہ جاننے والا ہے غیب اور حاضر کا. وہو الحکیم الخبیر، اور وہ حکمت والا ہے، خبر والا ہے، اس کا کوئی کام بھی بے مقصد نہیں. غیب سے کیا مراد ہے؟ جو کچھ مخلوق سے پوشیدہ ہے. اور شہادت سے کیا مراد ہے؟ جو ہمارے سامنے ہے. مثلا اس وقت ہمارے سامنے کیا ہے؟ اس چار دیواری کے اندر جو کچھ، جو اس سے باہر ہے اس وقت وہ ہمارے لیے ایک طرح سے غیب کی حیثیت رکھتا ہے. یہ ہماری کمزوری ہے، ہم بیک وقت اندر اور باہر نہیں دیکھ سکتے، لیکن اوپر سے اللہ تعالیٰ ہر چیز کو برابر دیکھتا ہے، اس کے لیے کچھ مشکل نہیں، اس لیے کہ اس کی قدرت سب سے زیادہ ہے، سب سے بڑی ہے. وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ آزَرَ، یہاں سے حضرت ابراہیم علیہ السلام کا واقعہ شروع ہو رہا ہے. یہ تلاش حق کے سوال نہیں ہیں، مشاہدہ حق کے ہیں. حق تو مل چکا تھا، یعنی حق تو ان کو واضح تھا، لیکن کیا تھا؟ کائنات کا ایک طرح سے مشاہدہ کر رہے تھے. وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ آزَرَ، ابراہیم علیہ السلام نے اپنے باپ آزر سے کہا، اتتخذ اصناما آلہا، کیا تم بتوں کو الہ بناتے ہو؟ آپ دیکھیں نا کہ اگر وہ حق کی تلاش میں تھے تو اپنے والد کو کیسے کہہ سکتے تھے کہ آپ یہ کیا کر رہے ہیں، کیونکہ وہ بھی تو حق ان کو خود نہیں پتا، جب خود نہیں پتا تو دوسروں کو کیسے بتا رہے ہیں. مراد یہ ہے کہ حق پتا تھا ان کو اور اس پر ان کو یقین بھی تھا اور اسی کی طرف وہ رہنمائی بھی کر رہے ہیں اپنے والد کی. انی اراک وقومک فی دلال مبین، میں تو آپ کو اور آپ کی قوم کو کھلی گمراہی میں دیکھتا ہوں. یہ باپ کی توہین نہیں، والدین بھی غلط کام کر رہے ہوں تو احسن طریقے سے ان کو بھی سمجھانا چاہیے. وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ، اور اسی طرح ہم نے دکھایا یا ہم دکھاتے تھے ابراہیم علیہ السلام کو آسمانوں اور زمین کی بادشاہت. ملکوت جو ہے مبالغے کا صیغہ ہے، مراد ہے مخلوقات یا ربوبیت اور الوہیت، یعنی اللہ کی معرفت کی توفیق. اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو زمین سے آسمان تک مشاہدہ کرایا، غور و فکر کی صلاحیت بخشی. وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ، ہم نے مشاہدہ کرایا. اب مفہوم کیا اس کا لے سکتے ہیں؟ نوری کا، ہم نے مشاہدہ کرایا ابراہیم علیہ السلام کو آسمان و زمین کی بادشاہت کا، کہ یہ سب کچھ اللہ کا ہے. اور یہ کیوں کرایا؟ وَلِيَكُونَ مِنَ الْمُوقِنِينَ، تاکہ وہ یقین کرنے والوں میں سے ہو جائے، یعنی اس کے یقین میں اضافہ ہو جائے. ہر انسان کے اندر اللہ نے حق کی ایک پہچان رکھی ہے. چار چیزیں ہدایت کے لیے جو استعمال ہوتی ہیں، سب سے پہلی کون سی ہے؟ جبلت، انسٹنکٹ. دوسری کیا ہے؟ حواس، سینسز. پھر انسان ان سینسز سے کام لے کے، دیکھ کے، سن کے، وہ جو اندر اس کی آواز ہوتی ہے اس کے جواب میں حق تلاش کرتا ہے. پھر پروسیسنگ ہوتی ہے اس کے دماغ میں، عقل، اور اس پر سٹیمپ لگتی ہے وحی کی، جو اسے آتھرائز کر دیتی ہے. تو کچھ لوگ جن کے پاس وحی نہیں پہنچتی وہ بھی حق تک پہنچتے ہیں، کس کے ذریعے؟ پہلی تین چیزوں کے ذریعے. ابراہیم علیہ السلام پہلی تین چیزوں کے ذریعے حق کے قریب پہنچ چکے تھے. پھر اللہ نے مزید کائنات کی چیزیں دکھا کر، ان میں غور کی صلاحیت دے کر، ان کا یقین پختہ کر دیا. اسی لیے فرمایا لِيَكُونَ مِنَ الْمُوقِنِينَ، یہ مشاہدہ کائنات ہے، تلاش حق نہیں، حق پہلے سے ہے. فَلَمَّا جَنَّ عَلَيْهِ اللَّيْلُ، پھر جب ان پہ رات طاری ہوئی، رَأَى كَوْكَبًا، تو انہوں نے ایک ستارہ دیکھا. اچھا، بعض لوگوں نے اس کے لیے قصہ گھڑا کہ وہ جب پیدا ہوئے تو ایک غار میں رکھے گئے اور مسلسل کئی سال تک غار میں رہے، جب اچانک باہر لائے گئے اور انہوں نے رات کے وقت ستارہ دیکھا تو کہا یہ میرا رب۔ یہ نہ ماننے والی کہانی، اور اس کہانی کو بنانے کی ضرورت ہی نہیں ہے۔ وہ جیسے نیوٹن نے کیا پہلے سیب گرتے نہیں دیکھا تھا، کسی اور نے نہیں دیکھا تھا؟ پھر کیا ہوا کہ اس ایک دن میں اس نے ایک چیز کو دیکھ کر اتنا بڑا سبق سیکھا۔ تو یہ ہر انسان کے ساتھ ہوتا ہے، ایک ہی چیز کو آپ روز دیکھتے رہتے ہیں لیکن آپ کوئی کیلکولیشن اپنے دماغ میں نہیں کر پاتے، کوئی اس سے سبق نہیں سیکھتے۔ پھر کوئی دن آتا ہے کہ یکایک آپ کے اندر کے سینسز بھی جاگ اٹھتے ہیں۔ آپ دیکھیں ہمارا دیکھنا دو طرح کا ہوتا ہے نا، مثلاً اس وقت میں آپ کو دیکھ رہی ہوں، مجھے یہ معلوم ہے یہاں بہت سارے لوگ بیٹھے ہیں اور میں سب کو دیکھ رہی ہوں، لیکن آبویسلی جن لوگوں کو میں پہچانتی ہوں ان کی شکل پہ نظر جاتے ہی میرے اندر کی کیلکولیشن کچھ اور ہوتی ہے، اور جن کو میں بالکل نہیں جانتی تو بعض وقت کیا ہوتا ہے کہیں اور ملتی تو میں سے کہتی ہوں کہ آپ دیکھی ہوئی لگتی ہیں، آپ کہاں آتی، کہاں ہوتی؟ کہتے جی ہم آپ کے سامنے روز بیٹھے ہوتے۔ سامنے روز بیٹھے ہونے کے باوجود بھی پتا نہیں چلتا، یہ فرق کیا ہے؟ کیوں فرق؟ کیونکہ انسان جس چیز سے مانوس ہوتا ہے نا اس کو دیکھنا بھی پسند کرتا ہے، اور دیکھ کے فوراً اس کی طرف توجہ چلی جاتی، اور جس چیز سے مانوس نہیں ہوتا، اجنبی ہوتی، جو چیز انوکھی ہوتی، اس کو جذب نہیں کر پاتا جب تک کہ اس سے کوئی ایسوسیشن نہ ہو جائے۔ تو اسی طرح ابراہیم علیہ السلام ستاروں کو روز دیکھتے تھے، لیکن ہو سکتا ہے کہ کسی دن ان کے دل کے اندر اللہ کو پانے کی طلب، تڑپ اور پیاس کچھ زیادہ ہی ہو، تو انہوں نے اللہ تعالیٰ کو کسی ایسی شکل میں دیکھنا چاہا کہ جو تسلی بخش ہو، کیونکہ انسان مادی چیز ہے نا، اور مادی چیزوں سے زیادہ متاثر ہوتا ہے۔ یہی وجہ ہے کہ آپ کسی کے مال سے فوراً امپریس ہو جاتے ہیں، علم سے بہت دیر میں ہوتے ہیں، ہے نا؟ کیونکہ علم ایک مادی چیز نہیں، کسی کا بھی نالج جو ہے جب تک آپ اس کو پہچاننے نہیں لگتے، اس کے قدردان نہیں ہوتے، آپ انسان کی قدر نہیں کرتے۔ ایک جاہل شخص ہے مثلاً، اس کو نہیں پتا علم کیا ہوتا ہے۔ مثلاً اگر آپ اس کو نیوٹن کی تصویر دکھائیں تو اس کے لیے وہ تصویر کیا چیز ہے، یا اس کا کوئی لا بتائیں تو وہ کیا کہے گا،

0: अमेरिका ऐं ईरान में जंग ॿीहर शुरू थियण जा ख़दशा वधी विया। अमेरिका जो बारूद ऐं हथियारनि सां भरियल जहाज इसराइल मोकिलण जो सिलसिलो तेज़ करे छॾियो। इसराइली मीडिया चयो आहे त अमेरिका ईरान ते हमलनि जी तयारी करे रहियो आहे। हथियारनि सां भरियल कार्गो जहाज इसराइल पहुची रहिया आहिनि।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: अंगेज जदीद मशीन ज़रिए पंहिंजो चेकअप करायो ऐं होम्योपैथिक तरीक़े इलाज सां शिफ़ा हासिल करियो। जी हा, हाणे अवां जे पंहिंजे शहर सकरण में हाजी इनायत होम्योपैथिक क्लिनिक ते मशहूरु मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरर होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब PHMS सिंध RHMP पाकिस्तान जनरल फिज़िशियन माहिर अमराज मैदो ऐं जिगर जी गर्माइश गुर्दे जी पथरी ऐं सोज पुराणी खंघ ज़ुकाम दिल जी तकलीफ़ अधु मथे जो सूर अखियुनि जी ख़ारिश जोड़नि जो सूर बुखार ॿारनि जो देर सां हलण फालिज शुगर दिमाग़ी कमज़ोरी ख़ारिश नासूर खूनी ऐं बादी बवासीर इन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वेंदो आहे। होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब टाइम रोज़ानो सुबुह 9 वॻे खां शाम 6 वॻे ताईं परोस जुमो 12 वॻे ताईं। एड्रेस हाजी इनायत होम्योपैथिक क्लिनिक स्टेशन रोड सकर। वधीक मशवरे ऐं राब्ते जे लाइ 0327-99-84-763।
3: जिंदगी की लहर GAFM 88 नेटवर्क सिंध की आवाज।
4: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू। नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम। अम्मा बाद, फाऊजु बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। रब्बि शरह ली सदरी व यस्सिर ली अमरी وحلل عقدة من لساني يفقه قولي الحمد لله حمدا كثيرا طيبا مباركا فيه مباركا عليه كما يحب ربنا ويرضى اللهم ربنا لك الحمد ملء السماوات وملء الأرض وملء ما شئت من شيء بعد أهل الثناء والمجد أحق ما قال العبد وكلنا لك عبد اللهم لا مانع لما أعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد۔ تعریف اللہ ہی کی ہے، بہت زیادہ تعریف، پاکیزہ اور بابرکت تعریف، جیسے کہ ہمارا رب پسند فرمائے اور جس پر وہ راضی ہو جائے اور جس سے وہ خوش ہو جائے۔ اے اللہ، تو ایسی تعریف کا مستحق ہے کہ جس سے آسمان و زمین بھر جائیں اور جس کو تو چاہے وہ بھر جائے۔ تو ہی ثنا اور بزرگی کے لائق ہے، اور بندہ جو کہے تو سب سے زیادہ اس کا حقدار ہے۔ ہم سب تیرے بندے ہیں۔ اے اللہ، تو جو چیز عطا کر دے اسے کوئی روکنے والا نہیں، اور جس سے تو کوئی چیز روک لے اسے کوئی دینے والا نہیں، اور تیرے مقابلے میں کوشش کرنے والے کی کوشش فائدہ مند نہیں۔ سب تعریف اور سب شکر اللہ ہی کے لیے ہے جو ایک مرتبہ پھر ہمیں سال کے سب سے بہترین دنوں میں داخل کر رہا ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ان اوقات سے بہترین طور پر فائدہ اٹھانے کی توفیق دے۔ ان دنوں کے بارے میں قرآن مجید کی جن آیات سے استدلال کیا جاتا ہے وہ سورۃ الفجر کی آیات ہیں۔ ارشاد باری تعالیٰ ہے،

0: بغیر سائیڈ افیکٹ جے جی ہاں سمجھ یہ سچا ہے تو بغیر سائیڈ افیکٹ جے کوئی سائیڈ افیکٹ نہ آیا ہوں تو ہومیوپیتھک دواؤں میں ہومیوپیتھک دواؤں سے بیمارن کے جڑخا ختم کیا ویسا ہے سامن ودیق ڈاکٹر صاحب طرف ہلتا ہے ان کا معلومات وٹھوں تھا جی ڈاکٹر صاحب
1: بالکل صحیح اسا اجو کے پروگرام صحت جو راز ہومیوپیتھک سا ان میں اجو کو پروگرام میں اوا کال کرے سکو تھا پروگرام میں شامل بھی تھی سکو تھا کا غال ہے کا پریشانی ہے تو بیماری کے حوالے سے معلومات وٹھنی ہے یا سمجھ میں نہ پہ اچے اج بھی الحمدللہ ایک پیشنٹ آیا ہو تو وہ پریشان ہوا تمام گھنا دواؤں میں تقریباً سمجھو تو وہ پیشنٹ علاج کرائے کرائے وی گھر اچھی ہو تو وہ پیشنٹ مڈے گھر کلین تے پہنچی گیا تو انہوں نے یہ ریفر کیا تو دسو اصا جی کنڈیشن اوا بدھاؤ پیا تو ہی کنڈیشن کا نے کہا تو گھر میں رکھنے کی ہسپتال میں داخل کرن کی باقی یہ ہے تو ایکڑو ب ڈی یا میڈیسن اوا استعمال کیا جی ان تے کنٹرول تھی ویو تو سمجھو اصا ان شاء اللہ دواؤں تے تیار کر ویسا نہ تو ان کے ہسپتال میں داخل کرا یہ چاہے تو پیشنٹ اصا وٹ گال یہ تھی پیشنٹ جو ان سبھی کا پہری اصا پیشنٹ کی جی کنڈیشن ہے حالات تکلیف ہے ان جو اندازو لگانا پوندو اندازے جو مراد یہ تا حالات چاہے تکلیف کیتری تھی وئی ہے ان اندر جسم میں کیترو نقصان کرے وئی ہے اگیوں ان کے کرنو چاہے ٹارگیٹ چاہے تو انہیں یہ مطابق سب شوں ذہن میں رکھی خاص کر تمہاں دسا ہوندا پیشنٹ جکا موٹ آیا تو ماں پیشنٹ جو نالو وغیرہ لکھی بلڈ پریشر وغیرہ چیک کری جکا ہسٹری ہوندی ہے جکا پیشنٹ چے پے مکے اگ میں یا تکلیف ہوئی ہاں مکھے یہ تکلیف ہے تو وہ سجی ہسٹری میں پہ پان وٹ نوٹ کر رہا لکھن رہا پہ کھنگ ہوئی کھنگ کا پہ ٹی بی ہوئی ٹی بی کا کھنگ تھی وئی ہاں پیٹ میں سور ہے پیٹ میں سور سے گڈو گڈ دست تھی ویا یا کردے میں پتھری تھی وی یہ سب شو پہ میں اصا پان وٹ نوٹ کرا رہا لکھا رہا ہوں انہیں سے یہ تین پیشنٹ کی سجی ہسٹری جو ہے نا وہ اصا وٹ موجود تھی وی ہاں ہاں یہ ہے تو ان ہسٹری کے مطابق پیشنٹ کے ہاں تکلیف ہے تو پیٹ میں سور پیشاب میں چلن ہاں ان میں دوان کے کرے دسنو پوندو تو یہ تکلیف چاجے کرے آئی تھی سکے ٹی بی جو کورس استعمال کیا تو وہ گرم آ انہیں کرے مائدے کی خرابی تھی وئی خرابی تھنے کے پانی کی کمی پیشی کے کرے گردن تے اثرات تھی ویا یہ کنڈیشن تھی سکے تھی پر ان میں پیشنٹ کے چوندا سی اوا پیٹ میں سور تھے تو اچھا کیڈی مل مانی کھان کا پوہ مانی کھان کا اگ میں یا اوہی سور تھے تو مانی کھان کا پوہ تھے تو بڑھتی کیس قبضی یا تھے تو مطلب کہ مادے جی خرابی تھی وئی ہے پر ہومیوپیتھک جو اصول ہتے ہے تو پہری ٹی بی تھی وئی ہے تو تہاں کے ایکڑو ڈوز ٹی بی جو ضرور رکھنو ہے ان کا بعد میں ہی اواں کے میڈیسن دینی ہے ان کی وجہ چاہے تو ٹی بی جا جکا دواؤں ان ان جا اثرات ان کے اساں کے بند کرنو ہے تو وہ اثرات ختم تھن پیشنٹ جو سجو دارو مدار ہے بیماری جو وہ ختم تھی تو وجے ٹی بی کی دواؤں گرم ہوئیں تو مادے تے اثر کری ویئیں ہاں اثرات ٹی بی جا تھی سگن ختم تھی ویا پر دوان جا اثرات موجود ہیں انہیں کرے مادے کی خرابی تھے پی جی مطلب ٹی بی جو ایک ڈوز رکھا تو یہ ٹی بی جا اثرات کے کرے مادے میں تکلیف تھے پی وہ ختم تھی ویسی وہ ہوں سکون تو ان میں پیشنٹ کی ایکڑی ٹیبلٹ سے اد بیماری تیار تھی ہوئی باقی جو ہے تو اصا چوندا تو علاج کرنا پوند کچھ ٹائم ایکڑی گوری میں 50% تیار تھی ہوئی ہو تو باقی دوا دینی ضرورت نہ سائیں دواؤں دین کی ضرورت ہے ان کی وجہ یہ اثرات کے کرے مائدو بند کر چی خراب نہ تھے جو خراب تھی ویو ان کے ٹھہن تو ہے ٹھائیسی تیار کرسی ان مادے کے طاقت دینداسی تو ہی پیشنٹ کی جکا زندگی ہے ان میں مادے میں تکلیف نہ تھی سکندی تو یہ طریقہ کار ہے ہومیوپیتھک میں دواؤں دین جو ان جو رزلٹ وٹھن جو فسٹ کلاس طریقہ کار اصل میں اساں جو جکا کچھ دوستن وہ ان شین تے غور نہ کندان وہ صرف مادے کی تکلیف ہے تو ان جلا میڈیسنس دواؤں دے چھندن پر اساں جکا ہومیوپیتھک میں اصولن کے مطابق اساں ہلوں تھا ان اصول کے مطابق ہی میڈیسنس دواؤں دینا رہندا ہوں تو جیسا پیشنٹ کی کنڈیشن طبیعت اسٹیبل تھن شروع تھی پوندی ہے تو اجوکا جو پیشنٹ آیا ان اساں یہ ہی کہ جکا دواؤں جا اثرات وہ ختم تھے سائڈ افیکٹن وہ ختم تھے پیشنٹ کچھ صحتیاب تھے صحتیاب جو مراد یہ ہے تو خراب تھن بہتر آ تو وہ رک جی ونی عمل हाँ उन शे आस्ते आस्ते खत्म करो आ खत्म थी इंशाल्लाह पेशेंट की जी बीमारी जरूर खत्म थी सेहत जरूर बहाल थी बाकी आए जिंदगी मौत अल्लाह के हथ में न को मुझे हथ में न को तवा हथ में न को कें हथ में जिथे लिखल होंगी उत्ते ही खत्म थी पवी कड़ी खबर अस दवाओं लिखंदे लिखंदे अस उम्र खत्म थी वे या सब शूँ अल्लाह के हथ में आ हर डॉक्टर जो भी है वह इं न सोच तो मैं इनके दवा दिया तो ही वे खत्म थी वे इं कब नो वजह चाहे तो मौत तो बरक अलह के मन अचे किथा अचे कि अचे कें खबर कान् का उन्दी पाँ टाइम ते हाँ वो डॉक्टर की दवा सा यो नी या कदें भी जहन में न रखो डॉक्टर सुई लगाई तो पेशेंट गुजारे न ये कोई बाकी यो है तो बहानो जो चवन ना वो थी सके तो बाकी यो न जे सुई लगन का अच्छा ही सुई लगाई डॉक्टर से वफात थी वही खोड़ सा अड़ी गाल बुद्ध अच्छी जबान से अच्छी हुई तो पर अग में भी सुई को लगी हुई पेशेंट के कदें जिंदगी में एकड़ी सुई भी को लगी लगी तो हुई न हाँ वह ही सुई थी सके मट सट कर सुई सागे वापसी उन्हें टाइम से लगी आई पेशेंट एक्सपायर थी मुझे मतलब यो ना तो सुई के कर एक्सपायर थी या डॉक्टर सुई लगा एक्सपायर थी हाँ कुछ होंदियों शूँ त सफा ये बना तो कुछ शूँ होंदियों जी बुखार तेज आ तो उनमें इंजेक्शन ड्रिपू न लगंदन उनमें पे बुखार खत्म कर दवाओं वगैरह दिंदा बुखार लहे सुइयों थैलू ड्रिप यो तरीक़ेकार पर असाजी होम्योपैथिक में इन वजह से यह सुइयों थैलू ड्रिपू सब शूँ खत्म कर होम्योपैथिक जे इन में चांस आ न डेथ जो एक्सपायरी जो पर असाजी अस अड़े तरीक़ेकार इलाज खड़ी अचूँ जैमें यो खतरो ही न हो या टेंशन ही न हो तो दवाओं खाऊँ तो गुजारे वे या ढाल ही ना दवा खाओ तो सेहत बहाल थे यो तरीक़ेकार है होम्योपैथिक भले तुम गलती से अस दवा अगत खाए वो या घी इस्तेमाल कर तकलीफ आ उन ही फायदों बीमारियों पैदा न थन्दू यो कमाल है होम्योपैथिक तो इन जो होम्योपैथिक इजाद कर सभी का मेन वी में वही वजह इे हुई इन वजह से होम्योपैथिक की इजाद थी होम्योपैथिक कामयाब थी अज ती उन नालो हल पो तो ये बाबा एतरी वी वी बीमारियों का ये दवा दवाओं ये असर कन्दन तो यकदम पेशेंट तैयार थी तो वह बगैर कें इंजेक्शन के बगैर कें सुई के बगैर कें ड्रिप के बगैर कें थैली के बगैर कें कैनुला के बगैर कें अड़े तरीके इलाज से सिर्फ फुड़न के मदद से दवा की मदद से पेशेंट तैयार थी अच्छा एक गाल हाँ भी सुई तो रग में लगे थी और पेशेंट तैयार थी तो वह असा दवाओं तो रग में नी लगे अस दवाओं तो है तो वो तो मूँ खाइंदा तो वो खाने वाली दवाओं जल्दी असर कि अच्छा ये सवाल भी जरूर होंगे मानू जहन में तो दवा खाण से कि मूँ तैयार मूँ सुई लगन तैयार सही ये ना ऐसो एक नंढड़ी मिसाल में दीदा जिसे तुम सभी गाल पा ही समझी वो केदी मल सभी बुदो पे तो के पेशेंट अड़ा होंद लाइफ में जिंदगी में तो उनको ब्लड प्रेशर हाई होंद या बेहोश होंद कोमा में होंद बेहोश होंद अड़ी का कंडीशन वाला पेशेंट डिठा हों या वहीं लाइफ में जरूर हों तो उनके डॉक्टर्स कान तो जुबान के हेठ टैबलेट रखा जुबान के हेठ टैबलेट रखा नाला एंजीसिड नालो है और बो नालो है तो उन नाल जुबान के हेठ रखने से मुराद यो है तो पेशेंट अना होश में कोने को जो अस दवा पीरूँ तो साह वाली नाली में हलो न वे नुकसान थी पे तो उन जुबान के हेठ रखा छो रखा तो उन कैपलरीज होंगे तयने में वही ऐसो वहाँ जुबान मत कद जुबान के हेठ सन्नी सन्न रगू तमाम घड़ियों जुबान के हेठ तो उनको मरदार यह जुबान के हेठ जैम रगू आन तो जुबान उन शे के जज्ब की है जी अव मानी खाइंद जी जवान जुबान से वे लग खबर पे मिर्चा लूण लूण तेज़ा मिर्च तेज़ा मसालो तेज़ा जी रद पचा वा कह मन फोड़ो ब फोड़ा पे हथ में कड़ी ये चाटींदा तो खबर पे में फलानो मसालो घट आ मिंट में खबर पई न सेकेंडन में खबर पई न तो वो क्या वटा वाह लूण खड़ी आ लूण घटा में विची केतरी देर लगी कलाक ब कलाक तो न लगा दह पंद्रह मिनट तो न लगा सिर्फ सेकेंडन में कह जुबान से लगा खबर पे वही वजह जुबान से जी शी तकड़ी थी भले वह दवाओं होजन या भले घर जड़ा होजन तो वह जुबान से जो है असर तमाम घनी जल्दी दिमाग ती पोचन था तो दिमाग उन शे के समझी सके तो इन वजह से केटा एंजीसिड दवाओं जुबान के हेठ रखा तो ब्लड प्रेशर जल्दी करे असाजी होम्योपैथिक की का भी दवा है अव वी वह या अव इंदा वो सभी के इ खबर है त त असांजी जेका त मेडिसन मिले थी त सभिनि खां पहिरीं अव्हांखे हिकु ॿ टे चारि पंज छह सत अठ नव ईअं का गोरियूं मिलंदियूं आहिनि जेको हर अधु कलाक खां पोइ अव्हांखे चूसणियूं आहिनि ज़बान ते रखी चूसणो जीअं माण्हू खटि मिठो टाफ़ियूं वग़ैरह इस्तेमालु कंदा आहिनि त असांजी जेका उहा दवाऊं अव्हांखे रिज़ल्ट न ॾींदियूं त अव्हांजी ही सभु शयूं बेकार आहिनि जी इहे सभु शयूं ईअं रिज़ल्ट ॾेखारनि थियूं ईअं ख़बर पए पई त असांजी दवाऊं बि रिज़ल्ट ॾेखारे पई अव्हांखे ख़बर पए पई ॿुधाइण जो मक़सदु त जेतिरी तव्हांखे अव्हांखे सम्झाइण जे लाइ त रदि पचाव वारो सम्झी थो वञे लूणु खटा मिंटनि में असांजी दवा ज़ुबान ते रखे थी जल्दी जज़्ब थी दिमाग़ ते पहुचे थी ऐं ओॾीमहिल ई रिज़ल्ट ॾियणु शुरू करे वेंदी आहे असां जेको अधु अधु कलाक जो वक़फ़ो ॾींदा आहियूं जी वजह इहा हूंदी आहे त हीअ दवा जो एक्शन दवा जो असरात थी वञे उनखे थोरो टाइम ॾियो त हू सभिनी शयुनि खे कवर करे वञे पोयां बि दवा मिले उहा असरात कंप्लीट करे वञे पंहिंजो मुकमल करे वञे पोइ वरी टीं दवा इहे दवाऊं ॾियण जो मक़सदु इहो थींदो आहे त पेशंट जेको असां वटि अचे पियो हुन बे इंतिहा दवाऊं मेडिसन बराड़िया डस पता पंहिंजी डॉक्टरी बेन जी डॉक्टरी घर में जेका पौड़ियूं वेठियूं हूंदियूं आहिनि महत वेठा हूंदा आहिनि या सलाहकार जेका हूंदा आहिनि उन्हनि सभिनी जा डस पता खाए पी माना मौज करे पोइ चवंदा आहिनि हाणे दवा में फ़ाइदो न थी चयो हलूं था कंहिं डॉक्टर अहिड़ा खोड़ मूं ॾिठा आहिनि ऐं उन खां अलावा बुखार थी वियो दवा न वरिती कंहिं डॉक्टर वटि वञे पंहिंजी डॉक्टरी सां कोई स्टोर सां गोरियूं दवा वठी पिया हलाइनि था त उन्हनि जा जेका नुक़सान थींदा आहिनि जेका असरात थींदा आहिनि उहा असांखे गुम करणा पवंदा आहिनि ख़तमु करणा पवंदा आहिनि पाण में असरात ख़तमु करणा पवंदा आहिनि उन्हनि जे लाइ असांखे इहा डोज़ असांखे ॾियणो पवंदो आहे कंहिंसां उहा सभु शयूं ख़तमु हाणे पेशंट खे बि असां चवंदा आहियूं त यादि रखिजो इहा दवा जे इस्तेमाल सां अव्हांखे का न का तकलीफ़ ज़रूरु थींदी मिसाल मां इहा ॾियां त अव्हांखे बुखार थी सघे थो जे बुखार पुराणो अंदरि पियल आहे त उहा निकिरंदो जे मादे जी तकलीफ़ आहे त अव्हांखे मादे जी तकलीफ़ रिपीट थींदी वधीक थींदी या अव्हांखे गुर्दनि ते असरु आहे त गुर्दनि जी तकलीफ़ अव्हांखे थींदी पेशाब में साड़ो थींदो पर इहे सभु शयूं अव्हांखे ज़हन में हुजनि छह ॾींहं खां पोइ मोटी अचो त ओॾीमहिल मूंखे ॿुधाइनि त हीअ दवा खाधी त मूंखे पेट में सूरु थियो मूंखे जोड़नि में सूरु थियो मुंहिंजी निंड ख़राबु थी मुंहिंजो दिमाग़ में चकर आया मूंखे पेट में सूरु मूंखे फलाणा फलाणा बीमारियूं मूंखे इहा तकलीफ़ थी त उनजो मुरादु इहा आहे त असांजी जेका दवाऊं मेडिसन असरातनि खे ख़तमु करे अंदरि में जेका तकलीफ़ हुई मेन पाड़ बीमारी जड़ जेका बि तकलीफ़ हुई उनखे साम्हूं ज़ाहिर करे छॾी उहा इहा अथई इन जे करे पेशंट जी तबियत बहाल न पई थिए इन खे ख़तमु कयो इन खे मारियो पेशंट अव्हांजो सहतयाब थी वेंदो इहो तरीक़ेकार आहे होम्योपैथिक जो जेको तव्हांजी पहाड़ कढी उन पहाड़ खे इलाजु करे अव्हांजी बीमारी अव्हांजा मसला अव्हांजा हर शइ ख़तमु करे छॾिया त इन करे असां चवंदा आहियूं त होम्योपैथिक दवा जो जेको तरीक़ेकार इलाजु आहे तमामु बहितरीनु इलाजु आहे ऐं क़ुदिरती इलाजु आहे क़ुदिरती तरीक़े सां दवाऊं ठहंदियूं आहिनि क़ुदिरती तरीक़े सां ई अव्हांजो ट्रीटमेंट थींदो अच्छा क़ुदिरती तरीक़े सां ट्रीटमेंट दवाऊं जो छा वजह आहे माना हर ॻाल्हियुनि जे पोयां जेको आहे छो त हू मां छो तव्हांखे सम्झाईंदो पियो हलां त क़ुदिरती तरीक़े सां इलाजु थिए पियो त हू दवाऊं क़ुदिरती थियनि पियूं हर जड़ी बूटियूं जेका आहिनि क़ुदिरत जी तरफ़ां आहिनि त उहा सभु थी वियो सम्झी वियासीं हाणे क़ुदिरती इलाजु क़ुदिरती जड़ी बूटियूं क़ुदिरती जड़ी बूटियूं सम्झी इलाजु कीअं इलाजु ईअं त अलाह साईं जी तरफ़ां असांखे वाइटल फोर्ड क़ुवत मुदाफ़त क़ुवत हयात जिस्म जे अंदरि हिकिड़ी मौजूदु आहे जेको जिस्म में मौजूदु जरासीम बैक्टेरिया वायरस बीमारियूं मर्ज़ तकलीफ़ सभिनीनि सां रोकथाम करे पई विढ़े पई जीअं अव्हांखे सम्झण जे हिसाब सां त का ज़ख़म थिए थो का धक लॻे थो का शइ थिए थी त जिस्म में उन जॻह खां कुझु वक़्तु ताणी रतु निकिरे थो असां छा कंदा आहियूं का आले कपिड़े सां का आली शइ खां उनखे दॿाईंदा आहियूं त रतु घणो न निकिरे पोइ रतु बीह थो रहे बीहण जी वजह छा आहे त उन जॻह ते टिश्यूज़ अची वेंदा आहिनि जेको विच में हिकिड़ी जाली नमूने सां रत खे हेठि रोके छॾंदा आहिनि ऐं उन में जेका जरासीम दाख़िल थी सघनि था छो त असांजी जेका हवा आबो हवा आहे इहा साफ़ सुथरी न आहे हिन में धूं मिटी दसी जानवर हर शइ आहे जरासीम त हर शइ हिन में मौजूदु आहे त उहा जरासीम उन जेका जॻह चमड़ी खुली वई आहे हुतां दाख़िल न थी सघे उन जे लाइ हिकिड़ो टिश्यू जी लेयर थी थी वञे क़ुदिरत जी तरफ़ां इहा टिश्यू जे लिए ठाहींदो केरु आहे असांजे जिस्म में मौजूदु वाइटल फोर्स WBC त उहा इहा शइ ठाहींदो आहे वाइटल फोर्स ठाहींदी आहे WBC खे हुकुम ॾींदी आहे त हुते रस्तो बंदि कर हितां माण्हू अचनि पिया रस्तो बंदि कर दरवाज़ो बंदि कर त उहो दरवाज़ो बंदि कंदो आहे त उहा रस्ता न ईंदा जरासीम न ईंदा रत बि बीहंदो हर शइ बंदि थी वेंदी आहे इहो थियो कीअं یہ ٹشو آیا کیں، رت چھو بند تھی ویو بابا، ونوں نا ڈاکٹر وٹ رت بند کر جی پہلے سوئی لگرائیوں، پو وری زخم جلا کا سوئی لگرائیوں، کبھی سور جلا سوئی لگرائیوں، ہر شے کیوں نہ یہ شے اندر میں قدرت طرفا ملل ہے، جو تواں کے ود میں ود ایکڑو منٹ، ایکڑو منٹ 14 سیکنڈ 20 سیکنڈ میں یہ شے ختم تھی تھی ونے، تو ان میں قدرتی طاقت جسم میں موجود ہے، جو یہ عمل کرے بھی اساں جی جکا ہومیوپیتھک والی دواؤں ہن وہ ان کے ہی چوندے ہیں بابا اٹھ ہمت کر، ماں تو سا گد آیا، کیڑی بیماری ہے، کیڑو جراثیم آیا، اتے حل پان بھائی گڈ تھا وڑوں، ان بیماری کے ان جراثیم کے ماروں تھا اندر جسم میں، جکا اساں جکا سجی باڈی ہے، فیکٹری ہے جکا اساں جسم جکا اندر سجی فیکٹری ہے، ان میں جکا مشینوں پئیوں وہ خراب نہ تھن، انہن شا خراب مشینن کے بچائیوں تو یہ نقصان نہ تھے، کا بھی مشین چیئیں کا گرم تھی اصل جگر گرم تھی ہو، مائدو گرم تھی ہو، رہندی بیماریوں ودھندیوں، رہندی شیوں ودھندیوں، خراب تھیندیوں، تو ان کا پہری بہتر ان شے کے روکے چھوں، یہ اساں جی دواؤں جو کمال ہے، انہی طریقے سے اساں دواؤں اثر کندیوں، پیشنٹ الحمدللہ بغیر کے سائڈ افیکٹس، بغیر کے نقصان تھے، پیشنٹ تیار تھن شروع تھی ہوا، کم دواؤں جو صرف اترو ہوندا اساں جی ہومیوپیتھک جی تو وائٹل فورس کے طاقت ہے، تو وائٹل فورس ہی ان کے بیماری کے ختم کرے، جنسا کا بھی نقصان نتھو تھے، کا بھی سائڈ افیکٹ نتھو تھے، پیشنٹ کی طبیعت صحت بحال تھن شروع تھی پوندی، یہ طریقہ کار ہے اساں جو ہومیوپیتھک، تو ان کرے اساں اواں سبنین کے چوندا، خاص کر میں تواں کے ایف ایم تے وی ماں نہ پے چوں، میں پنے خاندان میں سبنین چوندا ہومیوپیتھک جی طرف ونجو، بھلے موڑے نہ چوں پر ہومیوپیتھک جی طرف ونجو، تھوڑو وقت وغیرہ لگے تو، ٹائم وغیرہ لگی تو ونجے، پرانا کیسن میں پرانی بیماری میں سبھی بیماریوں ہوندیوں تو ان میں ٹائم پیریڈ لگی تو ونجے، باقی علاج تمام بہترین سٹھو، کا بھی بیماری ہے ان کی جڑ کا بیماری کا ختم، وری اسا سوچی ہوئی نہ تو ان بیماری جو اساں کے علاج کرنا ہو، تو یہ شے پرانی بیماری میں جکا گال مکئی تو تھوڑا وقت لگن، ان کی وجہ چاہے تو مثال طور تے اساں کے پہری ہوئی ٹی بی ہانے تھی وئی، اساں کے مادے میں زخم یا شوگر اساں کے تھی وئی، تو اساں کے علاج کرنے میں تھوڑی دکھائی ضرور تھی، ان کی وجہ چاہے تو جی ٹی بی تھی وئی، ہانے شوگر تھی، ٹی بی یا جراثیم تو موجود کونن، جی جراثیم موجود ہیں، جی زخم تھی ویا تو شوگر میں ٹی بی جا زخم یا جسم میں زخم تھا وہ ہی بند نہ تھا، تو ٹی بی یار کی بند تھا، ان کرے پہ اساں ان ٹی بی کے مارنا پوندا، مر جان چھڈ، جسم میں نکھر نہ ہو جان جراثیم وغیرہ، تو اساں ایندا ہوں شوگر تے، شوگر جو علاج کرنا ہے تو شوگر تیار تھی، پر اچھا شوگر والی جگہ گال ہے تو ان میں ہومیوپیتھک میں جکا دواؤں میڈیسنس موجود ہیں ان جو صرف یہ کمال ہے تو جی اواں یہ سمجھی سکو کا موبائل اواں جو ہے ننڈو گنڈو کا آپشن تھی ہو، بیٹری چارج کرنے موبائل چارج کرے ورتو موبائل ہلن شروع تھی ہو، یا ننڈی گنڈی کا متھا ٹچ خراب تھی ہو مٹائے چھڑی گاشے، یہ کا لب لب ہو جو شوگر کے کنٹرول کرتا جسم میں رت میں، تو جی لب لب میں تھوڑی گھنی کا تکلیف ہے جی کا سوج تھی وئی، ان کی ایکڑی پچھ ہوں ان پچھ میں کاشی اچھی بند تھی وئی دب جی وئی، اتنا انسولین جا ہارمون سا وہ نتھو نکرے، تو صرف یہ طریقہ کار ہومیوپیتھک میں آیا تھا، ہی شے تھی سکے تھی ان جو علاج تھی سکے تو، ہومیوپیتھک دواؤں سے شوگر کنٹرول تھی، جی ان لب لب کم کرن صفائی بند کرے ویا ختم تھی ویا، وہ کا بھی طریقہ کار علاج ہے نا وہ کچھ بھی نتھا کرے سکن، کو طریقہ کار علاج کونے کو جے کو ان شے کے قابو کرے سکے، تو تا یہ جگہ تباہ تھی وئی ختم تھی وئی، ہاں ان کے ٹھہن جلا فی الحال کا بھی میڈیسن کونے، صرف ایتری میڈیسن ہوں تو ان کے دواؤں ملن تا ہی طاقت ملے تھی سکے، ستل ہوجائے اس جاگ تھی پائے، صرف یہ شوں کھولے لفظن میں کلیئر لفظن میں اواں کے سمجھایا تو، छो त खोड़ माण्हू आहिनि जेका कॉल्स बि कंदा आहिनि यार फलाणो हकीम आहे त शुगर जो ख़तमु ख़ात्मो शुगर जो ख़ात्मो शुगर न हूंदो मुंहिंजो ख़ात्मो थी वियो त तव्हां मरी वेंदा आहियो बाबा ख़ात्मो न कयो शुगर जो शुगर भले हुजे जिस्म में ख़ात्मो कंदा त तव्हां मरी वेंदव जीअं ब्लड प्रेशर ख़तमु थींदो त माण्हू गुज़ारे थो वञे शुगर ख़तमु थींदो माण्हू गुज़ारे थो वञे त शुगर जी हिकिड़ी लिमिट थींदी आहे रेंज थींदी आहे खाधे खाइण खां अॻु में हा निराणे जेको आहे 70 खां वठी 110 हुअणु खपे इन खां घटि न इन खां वधीक बि न मानी खाधीसीं उन खां कलाक ॾेढ खां पोइ असां टेस्ट कंदासीं त 120 खां वठी 180 ताणी शुगर हुअणु खपे न को इन खां वधीक न को इन खां घटि बाक़ी आहे केॾीमहिल माण्हू मानी वग़ैरह खाईंदो आहे त हुन में जेको चहिराणा मिठाणा मिठाण जेको आहे उहो घणी इस्तेमालु कई वेंदो आहे जीअं का असांजा रिकॉर्ड न वञनि मौलवी साहब असांजा जेका आहिनि त उहो हलवो सीरो जेका आहे उहा सयूं आहिनि त त उहा इस्तेमालु करे वेंदा आहिनि तमामु घणियूं त या जीअं को माण्हू ठाहींदा आहिनि घर में त उहा इस्तेमालु करे वेंदा आहिनि कस्टर्ड या मिठी खंड का जेका बि शइ ठहियलु हुजे उहा इस्तेमालु घणी करे वेंदा आहिनि त पोइ थी सघे 180 खां मथे क्रॉस करे वञे 200 ताणी अची वञे पर इन में सोच न कजो हा सोच न कजो सोच सां वरी हिकिड़ी ॻाल्हि वीह अञा निकिरी हुई त ॾिसो सोच जेका बि सोच आहे न सोच सोच सोच सोच मां पेशेंट जी सभिनी खां पहिरीं मां सोच बंदि कंदो आहियां पेशेंट सोच ईअं बंदि कंदो आहियां त पेशेंट मूं वटि कल्ह आयो हुओ जाम साहिब मां भरो इहो त चए थो मुंहिंजी टंग में हिते खां हिते सूरु आहे मुंहिंजो पोइ ईअं करे रोज़ाई वारी थींदी पोइ छेला पाॾा जाम हूंदा सभिनी जा पावा खणी अचां को पावो त लॻी वेंदो रतु मिली वेंदो त मां हणी छॾंदुसि ऐं इहा सोच मां बंदि कंदो आहियां पेशेंट जी उनजी वजह छा आहे त जेतिरो पेशेंट मिसाल नंढिड़ो बुखार आहे नंढी नंढी बीमारी बुखार वॾे में वॾी कैंसर टीबी नमूनियो शुगर हेपाटाइटिस पेट में पाणी गुर्दनि में किचरो पथरी गुर्दा ख़तमु केतिरी बि वॾे में वॾी बीमारियूं नासूर हॾ टुटी विया पेट टुटी विया ऑपरेशन थिए पियो इहे सभु बीमारियूं आहिनि सही पर उन में असांजी सोच बंदि रहंदी सोचींदासीं कोन यार हाणे छा थींदो हाणे छा थींदो अलाए छा थींदो बसि मां वञा पियो मां कॾहिं बि तयारु न थींदो भले तव्हां दुबई खणी वञो पाकिस्तान खां ॿाहिरि दुबई खणी न तयारु थींदो केॾीमहिल उहा पाण खे सम्झो हा अलाह कंदो मां तयारु थी सघंदो उहा हिकिड़ी पेनाडोल गोरी सां तयारु थी पवंदो इहा आहे सोच इन सोच खे माण्हू कंट्रोल कंदो त हर शइ में कामयाबु थींदो
0: डॉक्टर साहिबु कॉल वठूं था अस्सलाम वालेकुम डॉक्टर साहिबु कॉल डिस्कनेक्ट थी वई जीअं समय टाइम तमामु शॉर्ट आहे ऐं डॉक्टर साहिब जो टाइम ख़तमु थियण वारो अगरि तव्हांखे कॉल करणी आहे तव्हां जल्दी करे सघो था डॉक्टर साहिब खां पुछी सघो था मालूमात वठी सघो था जीअं समय डॉक्टर साहिब असां सां गॾु मौजूदु आहिनि डॉक्टर साहिब जो नालो डॉक्टर हारिस जावेद राजपूत साहिब डॉक्टर साहिब जदीद होम्योपैथिक तरीक़ा इलाज सां बीमारियुनि खे ख़तमु कनि था सर कॉल वठूं था केरु असां सां गॾु मौजूदु आहिनि किथां खां अस्सलाम वालेकुम अदा सलीम ॻाल्हायां पियो केरु ॻाल्हाए पिया किथां खां
2: सर साजिद अली थो ॻाल्हायां
0: जी अदा छा सवाल आहे डॉक्टर साहिब लाइ
2: जी साईं डॉक्टर साहिब लाइ सवाल इहो आहे त सर असांजो ब्लड प्रेशर गर्मी में घटि थींदो आहे
0: अच्छा गर्मी में ब्लड प्रेशर घटि थिए थो
2: छाजे करे आहे
0: ठीकु आहे एफ एम ॿुधो डॉक्टर साहिबु ॿुधाइनि था अचे डॉक्टर साहिबु अच्छा इन सवाल जे जवाब खां पोइ सर पंहिंजे पैगाम तरफ़ बि हलंदासीं छो टाइम तमामु शॉर्ट आहे जी डॉक्टर
1: हा बिल्कुलु नव थियण वारा आहिनि बाक़ी 7 मिंटनि जेको असां अवां सां गॾु हूंदासीं पोइ वरी अलाह याती ॾे सुभाणे वरी अवां सां गॾु क्लिनिक ते वरी प्रोग्राम में अच्छा सामिन जेको क्वेश्चन आयो हो इन जो जवाबु अहिड़े तरीक़े सां ॾियूं त जेका ॿिया बि ॿुधनि पिया थी सघे उन्हनि खां बि कंहिं न कंहिं चए इहा तकलीफ़ हुजेसि सभिनी खे मिलाए करे हिकिड़ो जवाबु त जेका गर्मी थिए उन में ब्लड प्रेशर डाउन थिए त उनजी वजह इहो न आहे त का दिलि जो मसइलो आहे रतु घटि आहे दिलि जो दौरो सही न पियो थिए या का बीमारी आहे पुराणी इहा का बि शयूं कोन्हनि खे असल में गर्मी आहे पघर जाम थो अचे जिस्म में पाणी घटि थी थो वञे ब्लड प्रेशर डाउन थी थो वञे ओॾीमहिल आरामु कयो निमकोल ठाहे इस्तेमालु कयो ऐं जेका कमज़ोरी वग़ैरह आहे त उनजे लाइ दवा दारू तव्हांखे वठिणी पवंदी
0: डॉक्टर साहब आख़िरी ॻाल्हि वठूं था अस्सलाम वालेकुम अस्सलाम वालेकुम
3: वालेकुम अस्सलाम
0: अदा केरु ॻाल्हाए पिया किथां खां
3: हलो साईं
0: साईं केरु ॻाल्हाए पिया किथां खां
3: साईं आउं कोसोबो ॻाल्हायां पंडिरा मोहित धन्यवाद छा
0: जी अदा छा सवाल आहे डॉक्टर साहब लाइ
3: जी जी
0: छा था पुछणु चाहियो
3: हमरा में जेके फाले जा
0: जी अच्छा कहिड़े पासे खां फाले जा अथसि कहिड़े पासे खां था फाले जा साॼो पासो खाॿो पासो घणो टाइम थियो
3: आहे
0: ठीकु आहे एफ एम ॿुधो डॉक्टर साहिबु ॿुधाइनि था अचो डॉक्टर साहिबु
1: साईं फाले जा आहे साॼे पासो खाॿो पासो हेठियों हिसो या पंहिंजो फेस आहे शिकल आहे उनजो थिए त उन्हनि सभिनी जो इलाज असां वटि थी सघे थो पर शर्त इहा थींदी आहे त असां जेको दिमाग़ बेरग हूंदी आहे दॿियल हूंदी आहे असां सिर्फ़ु उन खे खोलींदा आहियूं इन्हनि सभिनीनि केसनि में रग खुली तो वे उन में रत की गर्दिश हले थी तो जिसम में जो जगह से सुन है वह आस्ते आस्ते पाई ताकत वन शुरू कर उन्हें में टाइम वक्त जरूर लगन पर इन जो मतलब यो ना तुझे इलाज न थी सकंदो थी सके तो पर वक्त इन केसन में जरूर लगन तो इन करे अवां के जे इलाज करण हो जे तो अची सकोस्ता पर थोड़ो टाइम जरूर लगन या ना ये तो दवा खाधी फायदो न थियो तो ना अचो पर वक्त जरूर लगन तैयार थी सकों सभी प्रोग्राम में आखिर में पैगाम पैगाम की तरफ वन का पैर एक गाल मुझे जहन में रखो जो आखिरी मुझी गाल हुई केतरी भी वही बीमारी हुए जेडी मल अवां सोच उन बीमारी के बारे में सोचिंदा हो तो ये मुख्य खाई वेंदी मुख्य मारे वेंदी मुख्य किराए वेंदी कदें भी तुम तैयार न थी सकंदा हो असा दवाओं देन जो मकसद यो ही होंदो आ तो पेशेंट के जेका मायूसी आ वो मायूसी गुम थी वने खुशहाली में अचे खुश थे पेशेंट पेशेंट खुश थींदा तो उन दिमाग में एक्टिव थींदा कुछ सेल्स उन बारे में सुभा वरी प्रोग्राम में गाल कस तो सिंपल में ये चाहता कार्टिसोन वगैरह जो दिमाग में हार्मोन्स हूँ वह एक्टिव थींदा तो जैसा पेशेंट की सेहत ऑटोमेटिक बहाल थे शुरू थी पवी है तो पेशेंट की तबियत खुश थी वी असा होम्योपैथिक की दवाओं मेडिसन्स असरात जल्दी दिखारण शुरू कर इन कर पेशेंट जहाँ भी हुजन उन्होंने सिर्फ यही गाल चुंद भले तुम अस्पताल में भी दाखिल आयो अल्लाह करे अवान जल्दी निफारिग थी निकली अचो पर पांजे पान के ये न सोचो तो बस मान लाचार आया जे तुम सोचिंदा लाचार आयो तो लाचार ही रहंदा जे चवंदा बस अल्लाह खैर करे अज या सुभाणे मां तैयार थी पांजे घर वेंदुस तो इंशाल्लाह तुम अज या सुभाणे न हाणे ही तुम तैयार थी घर वंजाओ बाकी होम्योपैथिक इलाज करण हुए तो इंशाल्लाह अवां अची सको था हाजी इनायत होम्योपैथिक क्लिनिक सकरण में स्टेशन रोड से असि क्लिनिक मौजूद आ स्टेशन रोड से पार्क वाली घिटी मशहूर है कें भी रिश्तेदार चुन पार्क वाली घिटी वट हाजी इनायत की क्लिनिक होदा वनो अवं आसानी से पहुंची सोता नवाबशाह मोड़ भी आया तो पंध ही अवं अची सोता जो स्टेशन से पहुंची आया तो उतना भी पंध अवं मुझी क्लिनिक से अची सोता नंबर मुझे याद रखो 0327 0327 99 84 7 63 मन 8 9 8 4 7 6 3 यो असो नंबर है जिसे अवं काप्तो कर सोता अगत अची राबो कर सोता तो क्लिनिक यकदम से शिफ्ट कर थोड़ी सी डिस्टर्बेंस तक महसूस थे परेशानी थे या होदा वनो हेदा वो हाँ सिर्फ असा हेदा ही आयो तवा देर सवेर की गर्मी के हिसाब से अस कलाक अगे अवज बधाया जैमें अव कलाक लेट भी थी तो असा वट पोची सोता पर राबो असा गड जरूर कजो सामी प्रोग्राम जो टाइम खत्म थी मुलाकात थी पाँच सुबह क्लिनिक से सुबह 9 का शाम 6 वगे ते का बीमारी आ का तकलीफ आ का मशवरों करो आ बारे में मालूम वी अवं क्लिनिक से अची सोता इलाज पाँ करा सोता अलहमदुल्ला असा वट हर बीमारी जो इलाज मौजूद है कें भी परेशान न थो तो हाँ डॉक्टर जो इलाज कौ या न कौ सिर्फ तवजो यो मरता पेशेंट के मुँह पहुँचाए छो बाकी जाने माँ जाने रब जाने अल्लाह कौ अवं जरूर शिफा मिली मुख्य दियो इजाज़त अल्लाह निगेबान
0: जी असमें मूसा गड सकरन जा मशहूर मारूफ होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत साहब DHM सिंध RHMP पाकिस्तान होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह से वापस आन डॉक्टर साहब माहिर अमराज नक कन गलो पुरानो नज़लो निचू जोड़न जो सूर मथे जो सूर मादे जी अल्सर मादे जल अंतली जो वधन जिगर जा मर्ज शुगर ब्लड प्रेशर दिल जा मर्ज फालेज खंग टीबी हेपाटाइटिस बी सी गुर्दे की पथरी मसाने की पथरी जो भी बगैर ऑपरेशन के इलाज के वे तो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरों चेहरे की खारिज फुरड़ियों बारन में कद जो न वधन मर्दन तड़े औरतन में वजन जो न वधन इन सभी बीमारियों जो कामयाब इलाज के वे तो डॉक्टर साहब रोजानो सुबह 9 वगे का शाम 6 वगे तई आज इनायत होम्योपैथिक क्लिनिक स्टेशन रोड सकरण में मरीजन जो इलाज कंदा आइन जुम्मो सुबह जो 9 का मंझंद 12 वगे तई और बाकी डीन में डॉक्टर साहब सुबह जो 9 का शाम 6 वगे तई डॉक्टर साहब जो मोबाइल नंबर 0327 99 84 763 0327 99 84 763 जी सामिन यो डॉक्टर साहब जो मोबाइल नंबर हो सामिन वक्त जो एहसास प्रोग्राम सेहत की गाल जो भी वक्त पुजे तो पुजानी से जडे भी दुआ लायत खड़ो पैं मेजबान सलीम अहमद सरगानी के दुआउन में जरूर याद रखो। ज़िंदगी के साथ रिनो बे प्रोग्राम में उन्दस अमा सागर तेसी मुख्य निदा इजाजत सदाई कर अल्लाह वाही अल्लाह निगेपान जेडा पेर तेडा खैरो खैर।